0: It's 10 a.m. This time check is brought to you by
1: D Skin Beauty Cream. Asli Glow Har Niha Josho. A product by Biocon International Pakistan.
2: पाकिस्तान की शान वादी मेहरान, मेहरान की पहचान जी।
3: अब आप सुनेंगे जीए एफएम नेटवर्क पर केटीएन न्यूज
4: ब्रॉट टू यू बाय
5: میں تبین معاملن تے اگریمنٹ کھا بے انکار کیو دہشت گردی وارے معاملے تے اساں کا بے سودے بازی نہ کنداسی

0: خوبصورتی کا اصل راز صرف ڈی اسکن بیوٹی کریم. اس میں موجود وائٹمن ای بیڈز اور جدید مائکرو بیڈز فارمولا آپ کی جلد کو بنائے نکھری اور چمکدار صرف دو دن میں. ڈارک اسپاٹس کو کرے فیڈ اور دے قدرتی اصلی گلو. ڈی اسکن بیوٹی کریم, اصلی گلو ہر دن کا شو.
1: ऐ बेरोनो की स्किन हर इन्हीं जलाए छा डैमेज ऐ डल स्किन के कयो आउट पर यू किए तो के खपे सुपर वाइट राइस कोलेजन ब्यूटी क्रीम जे में आहिन चावरन जो खूबियो ऐ कोजिक एसिड फॉर्मुलेशन जो जल्द के रिस्टोर करे उन जी नमी के ब्लॉक करे ऐ चावरन जो खूबियो जल्द मा फाइन लाइंस ऐ झुरन के घट कन ऐ रिंकल्स के घट करे सिर्फ ट्रिम दीहन में जल्द के बढ़ाए नरम मुलायम ऐ ब्राइट उन संगरुगत सुपर वाइट ब्यूटी सीरम جی ہر قطرے سے چہرے کے ملے ودھیک خوبصورتی ہر ہر بھی رہو بیوٹیفل سپر وائٹ رائس کالجن بیوٹی کریم ا پروڈکٹ آف اکسا کاسمیٹکس
2: سندھ کا ہے یہ منفرد اعزاز تہذیب کی رکھوالی اور مہمان نواز
3: ڈاڈو سٹھو
2: جی اے ایف ایم 88 نیٹ ورک
0: سندھ کی آواز

0: सिंध राउंडअप में अज अवां बुधी सकंदा सिंध में गाडियुनि जे लाइ थर्ड पार्टी इंश्योरेंस लाज़मी, हादसनि में फोतगीअ ते 7 लख रुपया मुआवज़ो मुक़रर। सिंध सरकार 13 मां 9,000 स्कीमूं मुकमल कयूं आहिनि। हुकूमत तरक़ियाती रिथाउनि खे वक़्त ते पूरो करण ते पूरो ध्यानु ॾेई रही आहे, जीअं अवाम खे जल्द फ़ाइदा मिली सघनि। शर्जील इनाम में मिण सिंध कोस्टल ऐं रेजिलेंस मनसूबो शुरू, ठट्टो सिजावल ऐं बदीन जे सामूंडी पट्टी तरक्की कंदी। वॾो वज़ीर सैद मुराद अली शाह। एम डी केड टेस्ट में बेज़ाब्तगियूं, मुस्तफ़ा कमाल पारां पी एम डी सी खे जांच जो हुकुम। ॿारनि जी सोशल मीडिया इस्तेमाल बाबति जामिया रेगुलेटरी फ्रेमवर्क जोड़ण जी सिफ़ारिश, रिपोर्ट अदालत में जमा। ऐं स्पेशल रिपोर्ट बि अवां ॿुधी सघंदा। सिंध काबीना जा फ़ैसिला, अवाम खे केतिरो फ़ाइदो मिलंदो। सिंध में गाॾियुनि जे लाइ थर्ड पार्टी इंश्योरेंस लाज़मी करार, हादसनि में फोतगीअ ते 7 लख रुपया मुआवज़ो मुक़रर। उन ॾस में सिंध जे रोडनि ते हलंदड़ गाॾियुनि लाइ मोटर थर्ड पार्टी इंश्योरेंस लाज़मी करार ॾिनी वई आहे। हादसनि जी सूरत में फोतियुनि जे वारसनि खे 7 लख रुपया मुआवज़ो फराहम करण जे लाइ सिंध जे एक्साइज़ खाते ऐं इंश्योरेंस कंपनियुनि विच में मुफ़ाहमती यादाशनामे ते सहियूं कयूं वयूं। उन मौक़े ते तक़रीब खे ख़िताब कंदे एक्साइज़ सेक्रेटरी अली अहमद बलोच चयो त सिंध हुकूमत प्रोफेशनल मोटरवेज व्हीकल्स तरमीमी एक्ट 2026 तहत रोडनि ते हलंदड़ गाॾियुनि लाइ मोटर थर्ड पार्टी इंश्योरेंस लाज़मी करार ॾिनी आहे, जंहिंजो मक़सदु हादसनि जी सूरत में मुतासिर माण्हुनि ऐं संदनि ख़ानदाननि खे फौरी माली मदद फराहम करणु आहे। हुन चयो त मोटर थर्ड पार्टी इंश्योरेंस तहत हादसे में फोत थियल शख़्स जे वारसनि खे 7 लख रुपियनि ताईं, जॾहिं त मुख़्तलिफ़ नोयत जे माज़ूरी या जिस्मानी नुक़सान जे सूरत में 5 लख रुपियनि ताईं मुआवज़ो फराहम कयो वेंदो। अली अहमद बलोच मूजिबि हाणे इंश्योरेंस खां सवाइ गाॾी जी रजिस्ट्रेशन, मुंतकिली या सालियाने टैक्स जी अदायगी मुमकिन न हूंदी। हुन चयो त अवामी सहूलियत जे लाइ टैक्स ऐं स्टाम्प ड्यूटी समेत मुक़रर इंश्योरेंस प्रीमियम जा तफ़सील एक्साइज़ खाते जे वेबसाइट ते पिणु फराहम कया विया आहिनि। हुन चयो त एक्ट लागू थियण खां हेल ताईं जेकी माण्हू इंश्योरेंस कराए चुका आहिनि, उहे बि नए मुआहिदे जे समूर नुक़्तनि ते फ़ाइदो हासिल करे सघंदा। सिंध जे सीनियर वज़ीर शर्जील इनाम मेमण चयो आहे त सिंध हुकूमत जी पहिरीं अवलीन तरक़ियाती रिथाउनि खे वक़्त सिर पूरो करणु तर्जी आहे। पीपी हुकूमत 13,000 खां वधीक स्कीमूं शुरू कयूं, जिन मां 9,000 खां वधीक मुकमल थी चुकियूं आहिनि। बोड मुतासिर इलाइक़नि में 724 किलोमीटर रोडनि जो 80% खां वधीक कमु मुकमल थी चुको आहे। हिकु बयान में हुन चयो त जदीद पब्लिक ट्रांसपोर्ट जे निज़ाम खे वधाइणु पिणु हुकूमत जे तरजीहुनि में शामिलु आहे। ऑरेंज ऐं ग्रीन लाइन ज़रिए लखे माण्हुनि खे सफ़री सहूलियतूं ॾिनियूं वयूं आहिनि। येलो ऐं रेड लाइन जे मुख़्तलिफ़ तामीराती हिसनि ते कमु तेज़ीअ सां जारी आहे। वधीक नयूं एवी बसूं ऐं डबल डेकर बसूं जल्द कराची पहुची वेंदियूं। संदसि चवणु हुयो त हुकूमत तरक़ियाती रिथाउनि खे वक़्त ते पूरो करण ते पूरो ध्यानु ॾेई रही आहे, जीअं अवाम खे जल्द फ़ाइदा मिली सघनि। सिंध जे वॾे वज़ीर सैद मुराद अली शाह 311 मिलियन डॉलर्स तक़रीबन 87 अरब रुपया जे लागत वारी सिंध कोस्टल रेजिलेंस प्रोजेक्ट जी बाक़ाइदा आगाज़ करे छॾियो। तक़रीब खे ख़िताब कंदे मुराद अली शाह चयो त हीउ छटे बदीन ऐं सिजावल जे साहिली बिरादरीअ जे लाइ हिकु तब्दीलीअ वारो सफ़र जो आगाज़ आहे। उहे बिरादरियूं जेकी माहौलियाती तब्दीलीअ जी फ्रंट लाइन ते बीठल आहिनि, उन्हनि जी बका रोज़गार साहिली माहौलियाती निज़ाम जी बहितरीअ सां जुड़ियल आहे। उहे समुंड जी चाढ़, सिम ऐं कलर बोर्ड ऐं सख़्त मौसम जे वधंदड़ ख़तरा खे मुंहुं ॾेई रहिया आहिनि। हुन चयो त सिंध सरकार उन्हनि चैलेंजनि खे मुंहुं ॾियण लाइ कदम खणी रही आहे। क्लाइमेट रेजिलेंस जो मतिलबु माण्हुनि जो तहफ़ुज़, रोज़गार खे महफ़ूज़ बनाइणु, पैदावारी असासनि खे बचाइणु ऐं उन्हनि कुदरती निज़ामनि खे बहाल करणु आहे। उन सां टिन्ही साहिली ज़िलनि जे 500 ॻोठनि जे लॻभॻि 196,000 घरनि, अटिकल 10 लख माण्हुनि खे फ़ाइदो पहुचंदो। मनसूबे मुताबिक़ 43,000 नौजवाननि खे मार्केट जी ज़रूरत मुताबिक़ महारतुनि जी तरबियत ॾिनी वेंदी। मनसूबे जे रोज़गार ऐं कम्युनिटीअ जी तरक़ीअ वारे हिसे ते लॻभॻि 30.45 अरब रुपियनि जी लाॻत जो अंदाज़ो आहे। हीउ मनसूबो 8 वॾनि ड्रेनेज सिस्टम्स खे बहाल ऐं अपग्रेड कंदो, जिन में नांगन ढोरो, घोड़ाबारी, घारो, पीर पठो, बुहारा, जाती ऐं मलकाणी शाखूं शामिल आहिनि। साफ़ पाणीअ वारे निज़ाम खे हथी मिलंदी। تقریب کے خطاب کندے سندھ کے پلاننگ اینڈ ڈیولپمنٹ آپاشی والے وزیر جام خان شورو کے غربت بوجھ سمنڈ کے چاڑ پیداواری زمین کی تباہی ودندڑ ماحولیاتی خطرن کا بچائن کی ضرورت ہے۔ ایشیائی ڈیولپمنٹ بینک کے کنٹری آپریشنس ہیڈ چھو تو یہ پروجیکٹ اے ڈی بی لائے خاص طور پہ اہمیت رکھے تو۔ یہ گزرل 15 سالن کا ودھک عرصے میں سندھ میں زراعت خوراک فطرت بیراڑی کی ترقی آسان کے پہرے وی سیڑپکاری ہے۔ پلاننگ اینڈ ڈیولپمنٹ کے چیئرمین نجب شاہ پروجیکٹ کوآرڈینیٹر نذیر احمد میمن پن اتے موجود ہوا۔ صحت وارے وفاقی وزیر مصطفیٰ کمال سندھ میں ایم ڈی کیٹ ٹیسٹ میں بےضابطگی جو نوٹس وٹھی پی ایم ڈی سی کے صدر کے نتیجن کی جانچ کے لیے خط لکھی چڈی۔ خط میں سینٹر وائز امیدوار کے انگ پاس تھن کی شرح ہائی اسکورس جو تجربہ کرنے کے لیے چی ویو ہے۔ خط موجب ایم ڈی کیٹ مرکزن کے نتیجن میں غیر معمولی واضح فرق کی بھی جانچ کرائی وجے۔ خط میں حاضری شیٹس سٹنگ پلان سینٹر کے ریکارڈ رزلٹ ڈیٹا جو جائزہ وٹن کی ہدایت بھی کئی وئی ہے۔ خط میں چی ویو ہے تو امیدوار کی جائے تے بین مان کی ٹیسٹ دین پیپر لیک تھن والے الزام کی بھی جانچ کرائی وجے۔ ان ڈسمی صحت وارے وفاقی وزارت پی ایم ڈی سی کے جانچ مکمل کرے 15 دن میں رپورٹ پیش کرنے کی ہدایت کی ہے۔ اسلام آباد ہائی کورٹ میں 16 سالن کا گھٹ عمر کے بارن کے سوشل میڈیا استعمال بابت کیس میں نیشنل کمیشن آن رائٹس آف چلڈرن بارن کے آن لائن تحفظ لائے عمر کی تصدیق جو اثرائتو نظام جامع ریگولیٹری فریم ورک جوڑن کی تجویز دینی ہے۔ کمیشن بارن کے آن لائن گرومنگ جنسی استحصال نقصانکار مواد کا بچائن کے لیے قانونی انتظامی قدم کھڑ کے انٹڑ قرار دنو ہے۔ نیشنل کمیشن بارن اڑ جاتل نوجوانن وچ میں غیر ضروری آن لائن رابطن کے محدود کرن کی بھی سفارش کی ہے۔ اسلام آباد ہائی کورٹ میں 16 سالن کا گھٹ عمر کے بارن کی سوشل میڈیا استعمال بابت بدھنی ہٹ کیس میں نیشنل کمیشن آن رائٹس آف چائلڈس 17 صفن سے مشتمل تحریری جواب جمع کرائے چڈی۔ کمیشن درخواست میں اتارے خدشن کے تسلیم کندے بارن کے حقن کے تحفظ کے لیے عمر کی تصدیق کے اثرائتی نظام سے زور دنو ہے۔ خاتے بارن کے آن لائن جنسی استحصال کی جانچ لائے خصوصی صلاحیتوں کے ودھائن ٹیکنالوجی ذریعے بارن کے استحصال خلاف خصوصی نظام جوڑن کی تجویز دینی ہے۔ جواب میں چی ویو ہے تو پیکا ایکٹ جو بیہر جائزہ ورتو وجے ان میں ترمیموں کئی وجن۔ درخواست گزار پارا محمد جلال حیدر ایڈوکیٹ ہائی کورٹ یحییٰ فرید کیس کی پیروی کر رہا ہوا۔ پیش ہے اسپیشل رپورٹ۔ سندھ کابینہ کے تازے اجلاس میں کنک کی قیمتوں کے مستحکم کرن بورڈ متاثرن کے لیے 1 ارب روپیہ جاری کرن صحت کے ادارن کے اپ گریڈ کرن سرکاری زمینوں لائے نو قانون آئن تھر میں کوئلے کی مائننگ ودھائن سمیت کترائی اہم فیصلہ کیا ویا ہیں، پر سوال وہ ہے تو ان فیصلن جو عام مانوں کی زندگی تے عملی اثر کدیں کترو پوندو۔ سندھ کابینہ کنک کی ریلیز پالیسی 2026-2027 تیار کرنے کی ہدایت کی ہے۔ حکومت وٹ لکھیں بوریوں کنک موجود ہوجن جو بدھایا ویو ہے جڑے نہ مارکیٹ میں کنک اٹے کی قیمت میں واد جو ذکر پن اجلاس میں کیا ویو۔ حکومت جو مقصد سرکاری کنک فلور ملن چیکن کے جاری کرے اٹے کی قیمتوں کے مستحکم کرنا ہے، پر اتنے بنیادی سوال وہ ہے تو سرکاری کنک کی رعایتی قیمت جو فائدہ آخرکار صارف تائیں پہنچو یا وچوارے نظام میں محدود رہندو۔ عوام کے اصل نتیجو ان وقت ساموں ایندو جدیں بازار میں اٹے کی قیمت واقعی گھٹ تھی گھٹ میں گھٹ موجودہ قیمت میں استحکام ایندو۔ بے طرف بورڈ متاثرن کے لیے 1 ارب روپے کی منظوری دینی وی ہے۔ رقم صاف پانی صفائی صحت صفائی کی سہولت لائے استعمال تھن گرجے۔ یہ فیصلو ضرور متاثر علاقوں لائے اہم ہے، پر عوام جو سوال وہ ہوں تو رقم کہڑن علاقوں میں خرچ تھی، کیڑا خاندان فائدہ وٹندا، کم کی نگرانی کیر کندو۔ صحت کے شعبے میں نارتھ کراچی کے چلڈرن اسپتال کے 200 بسترن والی ماں بار کی اسپتال طور ترقی دینے کی تجویز پڑ منظور کی وئی ہے۔ چنیسر ڈسپینسری میٹرنٹی ہوم کے 24 کلاک ہلائن جو منصوبہ پڑ ساموں آیا ہے۔ جدید وہ منصوبہ وقت سر مکمل تھن تھا تو خاص طور عورتوں بارن کے لیے سرکاری صحت جو سہولتوں بہتر تھی سکن تھوں، پر ماضی وانگر اتنے بھی بجٹ تعمیر عملے کی موجودگی دواؤں کی فراہمی اہم امتحان ہوں۔ سرکاری زمینوں بابت نو قانون آن لائے بھی تجویزوں طلب کی ویئن۔ मकसद सरकारी ज़मीन की अलाटमेंट ऐं इस्तेमाल जे लाइ नओ कानूनी ढांचो ठाहिणु ॿुधायो पियो वञे। हिन फ़ैसिले जी अहमियत उन ॻाल्हि में हूंदी त नओ कानून शफ़ाफ़ियत अवामी मुफ़ाद ऐं ज़मीन जे बहितर इंतज़ाम खे केतिरो यकीनी बणाए थो। सिंध काबीना थर ब्लॉक 2 में कोयले जे माइनिंग जी सालियानी सलाहियत 7.6 मिलियन टन मां वधाए 11.2 मिलियन टन करण लाइ मुआहिदनि में तरमीमुनि जी मंज़ूरी पिणु ॾिनी आहे। हिन सां तवानाई जी पैदावार ऐं मुआशी सरगर्मियुनि में वाध जा इम्कान मौजूदु आहिनि, पर साॻिए ई वक़्तु थर जे मक़ामी आबादी, रोज़गार, माहौल ऐं वसीलनि मां मक़ामी माण्हुनि जे फ़ाइदे बाबति सवाल पिणु अहम रहंदा। मजमूई तौर ते सिंध काबीना जा फ़ैसिला केतिरनि ई शोबनि सां लाॻापियल आहिनि ऐं उन्हनि मां अवाम खे फ़ाइदो पहुचण जा इम्कान मौजूदु आहिनि, पर कंहिं बि हुकूमती फ़ैसिले जी कामयाबीअ जो असुल मयार ऐलान न पर उन ते अमल दराबद हूंदो आहे। कणक जो फ़ाइदो सारिफ़ ताईं पहुचे, ॿोॾि मुतासिरनि ताईं रक़म ऐं सहूलियतूं पहुचनि, इस्पतालुनि में अमलो ऐं दवाऊं मौजूदु हुजनि ऐं सरकारी ज़मीनुनि बाबति नओं निज़ाम शफ़ाफ़ हुजे त पोइ उहे फ़ैसिला वाक़े अवामी रिलीफ में तब्दील थी सघनि था। हाणे नज़र उन ॻाल्हि ते हूंदी त सिंध हुकूमत उन्हनि फ़ैसिलनि खे कागज़नि मां कढी अमली मैदान में केतिरी तेज़ी, शफ़ाफ़ियत ऐं जवाबदेही सां लागू करे थी। हुयो हिन वक़्त ताईं जो सिंध राउंडअप। ॿिए आचर जे सिंध राउंडअप ताईं गुलाब खान भेण खे ॾींदा इजाज़त। अलह निगहबान।
1: जो शहर पंहिंजो घर सकरंट ऐं सकरण जो आवाज़
2: GFM 90.8। सुपर वाइट राइस कॉलेजन ब्यूटी क्रीम, अ प्रोडक्ट ऑफ अक्सा कॉस्मेटिक्स।
3: सुबह

0: सिंध राउंडअप में अज अवां बुधी सकंदा सिंध में गाडियुनि जे लाइ थर्ड पार्टी इंश्योरेंस लाज़मी हादसन में फोतगीअ ते 7 लख रुपया मुआवज़ो मुक़रर सिंध सरकार 13 मां 9,000 स्कीमूं मुकमल कयूं आहिनि हुकूमत तरक़ियाती रिथाउनि खे वक़्त ते पूरो करण ते पूरो ध्यानु ॾेई रही आहे जीअं अवाम खे जल्द फ़ाइदा मिली सघनि शर्जील इनाम में मिण सिंध कोस्टल ऐं रेजिलेंस मनसूबो शुरू टट्टो सिजावल ऐं बदीन जे सामूंडी पट्टी तरक़ी कंदी वॾो वज़ीर सैद मुराद अली शाह एम डी केट टेस्ट में बेज़ाब्तगियूं मुस्तफ़ा कमाल पारां पी एम डी सी खे जांच जो हुकुम ॿारनि जी सोशल मीडिया इस्तेमाल बाबति जामिया रेगुलेटरी फ्रेमवर्क जोड़ण जी सिफ़ारिश रिपोर्ट अदालत में जमा ऐं स्पेशल रिपोर्ट बि अवां ॿुधी सघंदा सिंध काबीना जा फ़ैसिला अवाम खे केतिरो फ़ाइदो मिलंदो सिंध में गाॾियुनि जे लाइ थर्ड पार्टी इंश्योरेंस लाज़मी करार हादसनि में फोतगीअ ते 7 लख रुपया मुआवज़ो मुक़रर उन ॾस में सिंध जे रोडनि ते हलंदड़ गाॾियुनि लाइ मोटर थर्ड पार्टी इंश्योरेंस लाज़मी करार ॾिनी वई आहे हादसनि जी सूरत में फोतियुनि जे वारसनि खे 7 लख रुपया मुआवज़ो फराहम करण जे लाइ सिंध जे एक्साइज़ खाते ऐं इंश्योरेंस कंपनियुनि विच में मुफ़ाहमती यादाश्त नामे ते सहियूं कयूं वयूं उन मौक़े ते तक़रीब खे ख़िताब कंदे एक्साइज़ सेक्रेटरी अली अहमद बलोच चयो त सिंध हुकूमत प्रोफेशनल मोटरवेज वेहिकल्स तरमीमी एक्ट 2026 तहत रोडन ते हलंदड़ गाॾियुनि लाइ मोटर थर्ड पार्टी इंश्योरेंस लाज़मी करार ॾिनी आहे जंहिंजो मक़सदु हादसनि जे सूरत में मुतासिर माण्हुनि ऐं संदन ख़ानदाननि खे फौरी माली मदद फराहम करणु आहे हुन चयो त मोटर थर्ड पार्टी इंश्योरेंस तहत हादसे में फोत थियल शख़्स जे वारसनि खे 7 लख रुपियनि ताईं जॾहिं त मुख़्तलिफ़ नोयत जे माज़ूरी या जिस्मानी नुक़सान जे सूरत में 5 लख रुपियनि ताईं मुआवज़ो फराहम कयो वेंदो अली अहमद बलोच मूजिबि हाणे इंश्योरेंस खां सवाइ गाॾी जी रजिस्ट्रेशन मुंतकिली या सालियाने टैक्स जी अदायगी मुमकिन न हूंदी हुन चयो त अवामी सहूलियत जे लाइ टैक्स ऐं स्टाम्प ड्यूटी समेत मुक़रर इंश्योरेंस प्रीमियम तफ़सील एक्साइज खाते जे वेबसाइट ते पिणु फराहम कया विया आहिनि हुन चयो त एक्ट लागू थियण खां हेल ताईं जेकी माण्हू इंश्योरेंस कराए चुका आहिनि उहे बि नए मुआहिदे जे समूर नुक़्तनि ते फ़ाइदो हासिल करे सघंदा सिंध जे सीनियर वज़ीर शर्जील इनाम मेमण चयो आहे त सिंध हुकूमत जी पहिरीं अवलीन तरक़ियाती रिथाउनि खे वक़्तु सिर पूरो करणु तरजीह आहे पीपी हुकूमत 13,000 खां वधीक स्कीमूं शुरू कयूं जिन मां 9,000 खां वधीक मुकमल थी चुकियूं आहिनि बोड मुतासिर इलाइक़नि में 724 किलोमीटर रोडनि जो 80% खां वधीक कमु मुकमल थी चुको आहे हिकु बयान में हुन चयो त जदीद पब्लिक ट्रांसपोर्ट जे निज़ाम खे वधाइणु पिणु हुकूमत जे तरजीहुनि में शामिल आहे ऑरेंज ऐं ग्रीन लाइन ज़रिए लखे माण्हुनि खे सफ़री सहूलियतूं ॾिनियूं वयूं आहिनि येलो ऐं रेड लाइन जे मुख़्तलिफ़ तामीराती हिसनि ते कमु तेज़ीअ सां जारी आहे वधीक नयूं एवी बसूं ऐं डबल डेकर बसूं जल्द कराची पहुची वेंदियूं संदसि चवणु हुयो त हुकूमत तरक़ियाती रिथाउनि खे वक़्त ते पूरो करण ते पूरो ध्यानु ॾेई रही आहे जीअं अवाम खे जल्द फ़ाइदा मिली सघनि सिंध जे वॾे वज़ीर सैद मुराद अली शाह 311 मिलियन डॉलर्स तक़रीबन 87 अरब रुपया जे लागत वारी सिंध कोस्टल रेजिलेंस प्रोजेक्ट जी बाक़ाइदा आगाज़ करे छॾियो तक़रीब खे ख़िताब कंदे मुराद अली शाह चयो त हीउ छटे मदीन ऐं सिजावल जे साहिली बिरादरी जे लाइ हिकु तब्दीलीअ वारो सफ़र जो आगाज़ आहे उहे बिरादरियूं जेकी माहौलियाती तब्दीलीअ जी फ्रंट लाइन ते बीठल आहिनि उन्हनि जी बका रोज़गार साहिली माहौलियाती निज़ाम जी बहितरीअ सां जुड़ियल आहे उहे समुंड जी चाढ़ सिम ऐं कलर बोर्ड ऐं सख़्त मौसम जे वधंदड़ ख़तरनि खे मुंहुं ॾेई रहिया आहिनि हुन चयो त सिंध सरकार उन्हनि चैलेंजनि खे मुंहुं ॾियण लाइ कदम खणी रही आहे क्लाइमेट रेजिलेंस जो मतिलबु माण्हुनि जो तहफ़ रोज़गार खे महफ़ूज़ बनाइण पैदावारी असासनि खे बचाइण ऐं उन्हनि कुदरती निज़ामनि खे बहाल करणु आहे उन सां टिन्ही साहिली ज़िलनि जे 500 ॻोठनि जे लॻभॻि 196,000 घरनि अटिकल 10 लख माण्हुनि खे फ़ाइदो पहुचंदो मनसूबे मुताबिक़ 43,000 नौजवाननि खे मार्केट जी ज़रूरत मुताबिक़ महारतुनि जी तरबियत ॾिनी वेंदी मनसूबे जे रोज़गार ऐं कम्युनिटीअ जी तरक़ीअ वारे हिसे ते लॻभॻि 30.45 अरब रुपियनि जी लागत जो अंदाज़ो आहे हीउ मनसूबो 8 वॾनि ड्रेनेज सिस्टम्स खे बहाल ऐं अपग्रेड कंदो जिन में नांगन ढोरो घोड़ाबारी घारो पीरपठो बोहारा जाती ऐं मलकाणी शाखूं शामिल आहिनि साफ़ पाणीअ वारे निज़ाम खे हथी मिलंदी त تقریب کے خطاب کندے سندھ کے پلاننگ اینڈ ڈیولپمنٹ آپاشی والے وزیر جام خان شورو چاہیے ضلع کے غربت بوجھ سمنڈ کے چاڑ پیداواری زمین کی تباہی ودندڑ ماحولیاتی خطرن کا بچائن کی ضرورت ہے۔ ایشیائی ڈیولپمنٹ بینک کے کنٹری آپریشنس ہیڈ چھو تو یہ پروجیکٹ اے ڈی بی لائے خاص طور پہ اہمیت رکھے تو یہ گزرل 15 سال عرصے میں سندھ میں زراعت خوراک فطرت بحراڑی کی ترقی آسان کے پہرے وی سیڑپکاری ہے۔ پلاننگ اینڈ ڈیولپمنٹ کے چیئرمین نجب شاہ پروجیکٹ کوآرڈینیٹر نذیر احمد میمن پن اتے موجود ہوا۔ صحت وارے وفاقی وزیر مصطفیٰ کمال سندھ میں ایم ڈی کیٹ ٹیسٹ میں بے ضابطگن جو نوٹس وٹھی پی ایم ڈی سی اے کے صدر کے نتیجن کی جانچ کے لیے خط لکھی چڈی۔ خط میں سینٹر وائز امیدوار کے انگ پاس تھن کی شرح ہائی اسکورس جو تجربہ کرنے کے لیے چی ویو ہے۔ خط موجب ایم ڈی کیٹ مرکزن کے نتیجن میں غیر معمولی واضح فرق کی بھی جانچ کرائی وجے۔ خط میں حاضری شیٹس سٹنگ پلان سینٹرن کے ریکارڈ رزلٹ ڈیٹا جو جائزہ وٹن کی ہدایت بھی کئی وئی ہے۔ خط میں چی ویو ہے تو امیدوار کی جائے تے بین مانوں کی ٹیسٹ دین پیپر لیک تھن والے الزام کی بھی جانچ کرائی وجے۔ ان ڈس میں صحت وارے وفاقی وزارت پی ایم ڈی سی کے جانچ مکمل کرے 15 دن میں رپورٹ پیش کرنے کی ہدایت کئی ہے۔ اسلام آباد ہائی کورٹ میں 16 سالن کا گھٹ عمر کے بارن کے سوشل میڈیا استعمال بابت کیس میں نیشنل کمیشن آن رائٹس آف چلڈرن بارن کے آن لائن تحفظ لائے عمر کی تصدیق جو اثرائتو نظام جامع ریگولیٹری فریم ورک جوڑن کی تجویز دینی ہے۔ کمیشن بارن کے آن لائن گرومنگ جنسی استحصال نقصانکار مواد کا بچائن کے لیے قانونی انتظامی قدم کھڑ کے انٹڑ قرار دنو ہے۔ نیشنل کمیشن بارن اڑ جاتل نوجوانن وچ میں غیر ضروری آن لائن رابطن کے محدود کرن کی بھی سفارش کئی ہے۔ اسلام آباد ہائی کورٹ میں 16 سالن کا گھٹ عمر کے بارن کی سوشل میڈیا استعمال بابت بدھنی ہٹ کیس میں نیشنل کمیشن آن رائٹس آف چائلڈس 17 صفن سے مشتمل تحریری جواب جمع کرائے چڈی۔ کمیشن درخواست میں اتھارل خدشن کے تسلیم کندے بارن کے حقن کے تحفظ کے لیے عمر کی تصدیق کے اثرائتی نظام تے زور دنو ہے۔ خاتے بارن کی آن لائن جنسی استحصال کی جانچ لائے خصوصی صلاحیت کے ودائن ٹیکنالوجی ذریعے بارن کے استحصال خلاف خصوصی نظام جوڑنے کی تجویز دینی ہے۔ جواب میں چی ویو ہے تو پیکا ایکٹ جو بیہر جائزہ ورتو وجے ان میں ترمیموں کئی وجن۔ درخواست گزار پارا محمد جلال حیدر ایڈوکیٹ ہائی کورٹ یحییٰ فرید کیس کی پیروی کر رہا ہوا۔ پیش ہے اسپیشل رپورٹ۔ سندھ کابینہ کے تازے اجلاس میں کنک کی قیمتوں کے مستحکم کرن بورڈ متاثر کے لیے 1 ارب روپیہ جاری کرن صحت کے ادارن کے اپ گریڈ کرن سرکاری زمینوں لائے نو قانون آئن تھر میں کوئلے کی مائننگ ودھائن سمیت کترائی اہم فیصلہ کیا ویا ہیں، پر سوال وہ ہے تو ان فیصلن جو عام مانو کی زندگی تے عملی اثر کدیں کترو پوندو۔ سندھ کابینہ کنک کی ریلیز پالیسی 2026-2027 تیار کرنے کی ہدایت کئی ہے۔ حکومت وٹ لکھیں بوریوں کنک موجود ہوجن جو بدھائے ویو ہے جڑے نہ مارکیٹ میں کنک اٹے کی قیمت میں واد جو ذکر پن اجلاس میں کیا ویو۔ حکومت جو مقصد سرکاری کنک فلور ملن چیکن کے جاری کرے اٹے کی قیمتوں کے مستحکم کرنا ہے، پر اتنے بنیادی سوال وہ ہے تو سرکاری کنک کی رعایتی قیمت جو فائدہ آخرکار صارف تائیں پہنچند یا وچوارے نظام میں محدود رہندو۔ عوام کے اصل نتیجو ان وقت ساموں ایندو جدیں بازار میں اٹے کی قیمت واقعی گھٹ تھی گھٹ میں گھٹ موجودہ قیمت میں استحکام ایندو۔ بے طرف بورڈ متاثرن کے لیے 1 ارب روپے کی منظوری دینی وی ہے۔ رقم صاف پانی صفائی صحت صفائی کی سہولت لائے استعمال تھن گرجے۔ یہ فیصلو ضرور متاثر علاقوں لائے اہم ہے، پر عوام جو سوال وہ ہوں تو رقم کہڑن علاقوں میں خرچ تھی، کیڑا خاندان فائدہ وٹندا، کم کی نگرانی کیر کندو۔ صحت کے شعبے میں نارتھ کراچی کے چلڈرن اسپتال کے 200 بسترن والی ماں بار کی اسپتال طور ترقی دین کی تجویز پڑ منظور کی وئی ہے۔ چنیسر ڈسپینسری میٹرنٹی ہوم کے 24 کلاک ہلائن جو منصوبہ پڑ ساموں آیا ہے۔ جدید وہ منصوبہ وقت سر مکمل تھن تھا تو خاص طور عورتوں بارن کے لیے سرکاری صحت جو سہولتوں بہتر تھی سکن تھوں، پر ماضی واگر اتنے بھی بجٹ تعمیر عملے کی موجودگی دواؤں کی فراہمی اہم امتحان ہوں۔ سرکاری زمینوں بابت نو قانون آن لائے بھی تجویزوں طلب کی ویئن۔ मकसद सरकारी ज़मीन की अलाटमेंट और इस्तेमाल के लिए नव कानूनी ढांचो ठाण बुधाए पो वे इन फैसले की अहमियत उन गाल में होंगी तो नव कानून शफाफियत अवामी मुफाद और ज़मीन के बेहतर इंतजाम के केतरो यकीनी बनाए तो। सिंध काबीना थर ब्लॉक टू में कोयले की माइनिंग की सालियानी सलाहियत 7.6 मिलियन टन में वधाए 11.2 मिलियन टन करण लाए मुहिदन में तरमीमुन की मंजूरी पिण डी है। इन सा तवानाई की पैदावार और मुआशी सरगर्मियों में वाध जा इम्कान मौजूद हैं पर सागे ही वक्त थर के मकामी आबादी रोजगार माहौल और वसीलन में मकामी मानून के फायदे बाबत सवाल पिण अहम रहा। मजमूई तौर से सिंध काबीना जहाँ फैसला केतर ही शोबन से लागापल उनवाम के फायदों पोचण जहाँ इम्कान मौजूद हैं पर कें भी हुकूमती फैसले की कामयाबी जो असल मयार ऐलान न पर उन अमल दराबद होंद है। कणक जो फायदो सारिफ तई पहुंचे बोड मुतासर तई रकम और सहूलतू पहुंचन अस्पतालों में अमलो दवाओं मौजूद हुजन सरकारी जमीनों बाबत नव निज़ाम शफाफ हुए तो फैसला वाकई अवामी रिलीफ में तब्दील थी सकंदा। हाँ नज़र उन गाल होंगी तो सिंध हुकूमत उन फैसलन के कागज़न में कढ़ी अमली मैदान में केतरी तेजी शफाफियत जवाबदेही से लागू करे थी। हुयो इन वक्त तई जो सिंध राउंडअप बे आचर जे सिंध राउंडअप तई गुलाब खान भेण के दिंदा इजाजत है अल्लाह निगहबान।
1: जो शहर बहजो घर सकरंट आई सकरंट जो आवाज
2: GFM 90.8।

0: सिंध राउंडअप में अज अवां बुधी सकंदा सिंध में गाडियुनि जे लाइ थर्ड पार्टी इंश्योरेंस लाज़मी, हादसनि में फोतगीअ ते 7 लख रुपया मुआवज़ो मुक़ररु। सिंध सरकार 13 मां 9,000 स्कीमूं मुकमल कयूं आहिनि। हुकूमत तरक़ियाती रिथाउनि खे वक़्त ते पूरो करण ते पूरो ध्यानु ॾेई रही आहे, जीअं अवाम खे जल्द फ़ाइदा मिली सघनि। शर्जील इनाम में मिण सिंध कोस्टल ऐं रेजिलेंस मनसूबो शुरू। ठट्टो, सिजावल ऐं बदीन जे सामूंडी पट्टी तरक्की कंदी। वॾो वज़ीर सैद मुराद अली शाह। एम डी केट टेस्ट में बेज़ाब्तगियूं। मुस्तफ़ा कमाल पारां पी एम डी सी खे जांच जो हुकुम। ॿारनि जी सोशल मीडिया इस्तेमाल बाबति जामिया रेगुलेटरी फ्रेमवर्क जोड़ण जी सिफ़ारिश। रिपोर्ट अदालत में जमा ऐं स्पेशल रिपोर्ट बि अवां ॿुधी सघंदा। सिंध काबीना जा फ़ैसिला, अवाम खे केतिरो फ़ाइदो मिलंदो। सिंध में गाॾियुनि जे लाइ थर्ड पार्टी इंश्योरेंस लाज़मी करार। हादसनि में फोतगीअ ते 7 लख रुपया मुआवज़ो मुक़ररु। उन ॾस में सिंध जे रोडनि ते हलंदड़ गाॾियुनि लाइ मोटर थर्ड पार्टी इंश्योरेंस लाज़मी करार ॾिनी वई आहे। हादसनि जी सूरत में फोतियुनि जे वारसनि खे 7 लख रुपया मुआवज़ो फराहम करण जे लाइ सिंध जे एक्साइज़ खाते ऐं इंश्योरेंस कंपनियुनि विच में मुफ़ाहमती यादाशनामे ते सहियूं कयूं वयूं। उन मौक़े ते तक़रीब खे ख़िताब कंदे एक्साइज़ सेक्रेटरी अली अहमद बलोच चयो त सिंध हुकूमत प्रोफेशनल मोटरवेज वेहिकल्स तरमीमी एक्ट 2026 तहत रोडनि ते हलंदड़ गाॾियुनि लाइ मोटर थर्ड पार्टी इंश्योरेंस लाज़मी करार ॾिनी आहे, जंहिंजो मक़सदु हादसनि जे सूरत में मुतासिर माण्हुनि ऐं संदनि ख़ानदाननि खे फौरी माली मदद फराहम करणु आहे। हुन चयो त मोटर थर्ड पार्टी इंश्योरेंस तहत हादसे में फोत थियल शख़्स जे वारसनि खे 7 लख रुपियनि ताईं, जॾहिं त मुख़्तलिफ़ नोयत जे माज़ूरी या जिस्मानी नुक़सान जे सूरत में 5 लख रुपियनि ताईं मुआवज़ो फराहम कयो वेंदो। अली अहमद बलोच मूजिबि हाणे इंश्योरेंस खां सवाइ गाॾी जी रजिस्ट्रेशन, मुंतकिली या सालियाने टैक्स जी अदायगी मुमकिन न हूंदी। हुन चयो त अवामी सहूलियत जे लाइ टैक्स ऐं स्टाम्प ड्यूटी समेत मुक़रर इंश्योरेंस प्रीमियम जा तफ़सील एक्साइज़ खाते जे वेबसाइट ते पिणु फराहम कया विया आहिनि। हुन चयो त एक्ट लागू थियण खां हेल ताईं जेकी माण्हू इंश्योरेंस कराए चुका आहिनि, उहे बि नए मुआहिदे जे समूर नुक़्तनि ते फ़ाइदो हासिलु करे सघंदा। सिंध जे सीनियर वज़ीर शर्जील इनाम मेमण चयो आहे त सिंध हुकूमत जी पहिरीं अवलीन तरक़ियाती रिथाउनि खे वक़्त सिर पूरो करणु तर्जी आहे। पीपी हुकूमत 13,000 खां वधीक स्कीमूं शुरू कयूं, जिन मां 9,000 खां वधीक मुकमल थी चुकियूं आहिनि। बोड मुतासिर इलाइक़नि में 724 किलोमीटर रोडनि जो 80% खां वधीक कमु मुकमल थी चुको आहे। हिकु बयान में हुन चयो त जदीद पब्लिक ट्रांसपोर्ट जे निज़ाम खे वधाइणु पिणु हुकूमत जे तरजीहुनि में शामिल आहे। ऑरेंज ऐं ग्रीन लाइन ज़रिए लखे माण्हुनि खे सफ़री सहूलियतूं ॾिनियूं वयूं आहिनि। येलो ऐं रेड लाइन जे मुख़्तलिफ़ तामीराती हिसनि ते कमु तेज़ीअ सां जारी आहे। वधीक नयूं एवी बसूं ऐं डबल डेकर बसूं जल्द कराची पहुची वेंदियूं। संदसि चवणु हुयो त हुकूमत तरक़ियाती रिथाउनि खे वक़्त ते पूरो करण ते पूरो ध्यानु ॾेई रही आहे, जीअं अवाम खे जल्द फ़ाइदा मिली सघनि। सिंध जे वॾे वज़ीर सैद मुराद अली शाह 311 मिलियन डॉलर्स तकरीबन 87 अरब रुपया जे लागत वारी सिंध कोस्टल रेजिलेंस प्रोजेक्ट जी बाक़ाइदा आगाज़ करे छॾियो। तकरीबन खे ख़िताब कंदे मुराद अली शाह चयो त हीउ ठट्टे, बदीन ऐं सिजावल जे साहिली बिरादरीअ जे लाइ हिकु तब्दीलीअ वारो सफ़र जो आगाज़ आहे। उहे बिरादरियूं जेकी माहौलियाती तब्दीलीअ जी फ्रंट लाइन ते बीठल आहिनि, उन्हनि जी बका रोज़गार साहिली माहौलियाती निज़ाम जे बहितरीअ सां जुड़ियल आहे। उहे समुंड जे चाढ़, सिम ऐं कलर बोर्ड ऐं सख़्त मौसम जे वधंदड़ ख़तरनि खे मुंहुं ॾेई रहिया आहिनि। हुन चयो त सिंध सरकार उन्हनि चैलेंजनि खे मुंहुं ॾियण लाइ कदम खणी रही आहे। क्लाइमेट रेजिलेंस जो मतिलबु माण्हुनि जो तहफ़ुज़, रोज़गार खे महफ़ूज़ बनाइणु, पैदावारी असासनि खे बचाइणु ऐं उन्हनि कुदरती निज़ामनि खे बहाल करणु आहे। उन सां टिन्ही साहिली ज़िलनि जे 500 ॻोठनि जे लॻभॻि 196,000 घरनि, अटिकल 10 लख माण्हुनि खे फ़ाइदो पहुचंदो। मनसूबे मुताबिक़ 43,000 नौजवाननि खे मार्केट जी ज़रूरत मुताबिक़ महारतुनि जी तरबियत ॾिनी वेंदी। मनसूबे जे रोज़गार ऐं कम्युनिटीअ जी तरक़ीअ वारे हिसे ते लॻभॻि 30.45 अरब रुपियनि जी लागत जो अंदाज़ो आहे। हीउ मनसूबो 8 वॾनि ड्रेनेज सिस्टम्स खे बहाल ऐं अपग्रेड कंदो, जिन में नांगन ढोरो, घोड़ाबारी, घारो, पीर पठो, बोहारा, जाती ऐं मलकाणी शाखूं शामिल आहिनि। साफ़ पाणीअ वारे निज़ाम खे हथी मिलंदी, تقریب کے خطاب کرنے سندھ کے پلاننگ اینڈ ڈیولپمنٹ آپاشی وارے وزیر جام خان شورو چاہیے کے غربت بوجھ سمنڈ کے چاڑ پیداواری زمین کی تباہی ودندڑ ماحولیاتی خطرن کا بچائن کی ضرورت ہے۔ ایشیائی ڈیولپمنٹ بینک کے کنٹری آپریشنس ہیڈ چھ یہ پروجیکٹ اے ڈی پی لائے خاص طور پہ اہمیت رکھے تو یہ گزرل 15 سالن کا ودھیک عرصے میں سندھ میں زراعت خوراک فطرت بیراڑی کی ترقی آسان کے پہرے وی سیڑپکاری ہے۔ پلاننگ اینڈ ڈیولپمنٹ کے چیئرمین نجب شاہ پروجیکٹ کوآرڈینیٹر نذیر احمد میمن پڑ اتے موجود ہوا۔ صحت وارے وفاقی وزیر مصطفیٰ کمال سندھ میں ایم ڈی کیٹ ٹیسٹ میں بےضابطگن جو نوٹس وٹھی پی ایم ڈی سی کے صدر کے نتیجن کی جانچ کے لیے خط لکھی چڈی۔ خط میں سینٹر وائز امیدوار کے انگ پاس تھن کی شرح ہائی اسکورس جو تجربہ کرنے کے لیے چی ویو ہے۔ خط موجب ایم ڈی کیٹ مرکزن کے نتیجن میں غیر معمولی واضح فرق کی بھی جانچ کرائی وجے۔ خط میں حاضری شیٹس سٹنگ پلان سینٹرن کے ریکارڈ رزلٹ ڈیٹا جو جائزہ وٹن کی ہدایت بھی کئی وئی ہے۔ خط میں چی ویو ہے تو امیدوار کی جائے تے بین مان کی ٹیسٹ دین پیپر لیک تھن والے الزام کی بھی جانچ کرائی وجے۔ ان ڈس میں صحت وارے وفاقی وزارت پی ایم ڈی سی کے جانچ مکمل کر 15 دن میں رپورٹ پیش کرنے کی ہدایت کی ہے۔ اسلام آباد ہائی کورٹ میں 16 سالن کا گھٹ عمر کے بارن کے سوشل میڈیا استعمال بابت کیس میں نیشنل کمیشن آن رائٹس آف چلڈرن بارن کے آن لائن تحفظ لائے عمر کی تصدیق جو اثرائتو نظام جامع ریگولیٹری فریم ورک جوڑنے کی تجویز دینی ہے۔ کمیشن بارن کے آن لائن گرومنگ جنسی استحصال نقصان کار مواد کا بچائن کے لیے قانونی انتظامی قدم کھڑنے کے انٹڑ قرار دنو ہے۔ نیشنل کمیشن بارن اڑ جاتل نوجوان وچ میں غیر ضروری آن لائن رابطن کے محدود کرن کی بھی سفارش کی ہے۔ اسلام آباد ہائی کورٹ میں 16 سالن کا گھٹ عمر کے بارن کی سوشل میڈیا استعمال بابت بدھنی ہٹ کیس میں نیشنل کمیشن آن رائٹس آف چائلڈس 17 صفن سے مشتمل تحریری جواب جمع کرائے چڈی۔ کمیشن درخواست میں اتارل خدشن کے تسلیم کندے بارن کے حقن کے تحفظ کے لیے عمر کی تصدیق کے اثرائتی نظام سے زور دنو ہے۔ خاتے بارن کے آن لائن جنسی استحصال کی جانچ لائے خصوصی صلاحیتوں کے ودائن ٹیکنالوجی ذریعے بارن کے استحصال خلاف خصوصی نظام جوڑنے کی تجویز دینی ہے۔ جواب میں چی ویو ہے تو پیکا ایکٹ جو بیہر جائزہ ورتو وجے ان میں ترمیموں کئی وجن۔ درخواست گزار پارا محمد جلال حیدر ایڈوکیٹ ہائی کورٹ یا فرید کیس کی پیروی کر رہا ہوا۔ پیش ہے اسپیشل رپورٹ۔ سندھ کابینہ کے تازے اجلاس میں کنک کی قیمتوں کے مستحکم کرن بورڈ متاثرن کے لیے 1 ارب روپیہ جاری کرن صحت کے ادارن کے اپ گریڈ کرن سرکاری زمینوں لائے نو قانون آئن تھر میں کوئلے کی مائننگ ودھائن سمیت کترائی اہم فیصلہ کیا ویا ہیں، پر سوال وہ ہے تو ان فیصلن جو عام مانوں کی زندگی تے عملی اثر کدیں کترو پوندو۔ سندھ کابینہ کنک کی ریلیز پالیسی 2026-2027 تیار کرنے کی ہدایت کی ہے۔ حکومت وٹ لکھیں بوریوں کنک موجود ہوجن جو بدھایا ویو ہے جڑے نہ مارکیٹ میں کنک اٹے کی قیمت میں واد جو ذکر پن اجلاس میں کیا ویو۔ حکومت جو مقصد سرکاری کنک فلور ملن چیکن کے جاری کرے اٹے کی قیمتوں کے مستحکم کرنا ہے، پر اتنے بنیادی سوال وہ ہے تو سرکاری کنک کی رعایتی قیمت جو فائدہ آخرکار صارف تائیں پہنچو یا وچوارے نظام میں محدود رہندو۔ عوام کے اصل نتیجو ان وقت ساموں ایندو جدیں بازار میں اٹے کی قیمت واقع گھٹتی گھٹ میں گھٹ موجودہ قیمت میں استحکام ایندو۔ بے طرف بورڈ متاثرن کے لیے 1 ارب روپئے کی منظوری دینی وئی ہے۔ رقم صاف پانی صفائی صحت صفائی کی سہولت لائے استعمال تھن گرجے۔ یہ فیصلہ ضرور متاثر علاقوں لائے اہم ہے، پر عوام جو سوال وہ ہوں تو رقم کہڑن علاقوں میں خرچ تھی، کیڑا خاندان فائدہ وٹندا، کم کی نگرانی کیر کندو۔ صحت کے شعبے میں نارتھ کراچی کے چلڈرن اسپتال کے 200 بسترن والی ماں بار کی اسپتال طور ترقی دینے کی تجویز پڑ منظور کی وئی ہے۔ چنیسر ڈسپینسری میٹرنٹی ہوم کے 24 کلاک ہلائن جو منصوبہ پڑ ساموں آیا ہے۔ جدیں وہ منصوبہ وقت سر مکمل تھن تھا تو خاص طور عورتوں بارن کے لیے سرکاری صحت جو سہولتوں بہتر تھی سکن تھوں، پر ماضی وانگر اتنے بھی بجٹ تعمیر عملے کی موجودگی دواؤں کی فراہمی اہم امتحان ہوں۔ سرکاری زمینوں بابت نو قانون آن لائے بھی تجویزوں طلب کی ویئن۔ मकसद सरकारी ज़मीनुनि जी अलाटमेंट ऐं इस्तेमाल जे लाइ नओं कानूनी ढांचो ठाहिणु ॿुधायो पियो वञे। हिन फ़ैसिले जी अहमियत उन ॻाल्हि में हूंदी त नओं कानून शफ़ाफ़ियत, अवामी मुफ़ाद ऐं ज़मीन जे बहितर इंतज़ाम खे केतिरो यकीनी बणाए थो। सिंध काबीना थर ब्लॉक 2 में कोयले जे माइनिंग जी सालियानी सलाहियत 7.6 मिलियन टन मां वधाए 11.2 मिलियन टन करण लाइ मुआहिदनि में तरमीमुनि जी मंज़ूरी पिणु ॾिनी आहे। हिन सां तवानाई जी पैदावार ऐं मुआशी सरगर्मियुनि में वाध जा इम्कान मौजूदु आहिनि, पर साॻिए वक़्तु थर जे मक़ामी आबादी, रोज़गार, माहौल ऐं वसीलनि मां मक़ामी माण्हुनि जे फ़ाइदे बाबति सवाल पिणु अहम रहंदा। मजमूई तौर ते सिंध काबीना जा फ़ैसिला केतिरनि ई शोबनि सां लाॻापियल आहिनि ऐं उन्हनि मां अवाम खे फ़ाइदो पहुचण जा इम्कान मौजूदु आहिनि, पर कंहिं बि हुकूमती फ़ैसिले जी कामयाबीअ जो असुल मयार ऐलान न पर उन ते अमल दराबद हूंदो आहे। कणक जो फ़ाइदो सारिफ़ ताईं पहुचे, ॿोॾि मुतासिरनि ताईं रक़म ऐं सहूलियतूं पहुचनि, इस्पतालुनि में अमलो ऐं दवाऊं मौजूदु हुजनि ऐं सरकारी ज़मीनुनि बाबति नओं निज़ाम शफ़ाफ़ हुजे त पोइ उहे फ़ैसिला वाक़े अवामी रिलीफ़ में तब्दील थी सघनि था। हाणे नज़र उन ॻाल्हि ते हूंदी त सिंध हुकूमत उन्हनि फ़ैसिलनि खे कागज़नि मां कढी अमली मैदान में केतिरी तेज़ी, शफ़ाफ़ियत ऐं जवाबदेही सां लागू करे थी। हुयो हिन वक़्त ताईं जो सिंध राउंडअप। ॿिए आचर जे सिंध राउंडअप ताईं गुलाब खान भेण खे ॾींदा इजाज़त। अलाह निगहबान।
1: जो शहर, जो घर, सकरंट, आई सकरंट जो आवाज़,
2: GFM 90.8।